0: ইমান পৰে দুৰ্গাময়ী বৰাৰ কণ্ঠৰ আধুনিক গীতটি শুনিলে। এয়া আকাশবাণী গুৱাহাটীৰ মহাবাহু। এতিয়া শুনক নেপালী অনুষ্ঠান।
1: यो आकाशवाणी गुवाहाटी हो। अब गंगा क्षेत्रीबाट समाचार सुन्नुहोस्। राज्यको बाण परिस्थिति कही उन्नत भए तापनि 13 जिल्लाको विस्तृत अञ्चलहरू अहिलेसम्म बाणको चपेटमा परेका छन्। बाणमा 464 गाउँका 155,000 मानिस प्रभावित हुनको साथसाथै 10,748.64 हेक्टर कृषिभूमि क्षतिग्रस्त भएका छन्। सराईदेऊ जिल्लाको हिजो एउटा मृतदेह उद्धारपछि नै बाणमा मृत्यु भएको मानिसको संख्या 98 पुगेको छ। वर्तमान 55 सहाय शिविर 10,000 धेरै मानिस आश्रय लिइरहेका छन्। साथै 18 सहाय वितरण केन्द्रले बाण क्षतिग्रस्त जनसाधारणलाई सहाय दिइरहेका छन्। दोयाङ विद्युत प्रकल्पदेखि निरन्तर पानी छोड्नको कारणले गोलाघाट जिल्लाको बीच बगिरहेको केहीवटा नदी जलाशय विपद सीमाको माथि बगिरहेको छ। गोलाघाट जलसम्पद विभागले जनाएको अनुसार जिल्लाको धनसिरी, गोलाबिल र दोयाङ नदीको पानीको स्तर विपद सीमा माथि रहेको छ। प्रशासनले नोइका छेउछेउ मानिसहरूलाई सतर्क हुनलाई आह्वान जनाएका छन् र सिरिभूमि जिल्लाको कुसियारा नदीको पानी पनि विपद सीमाको माथि बगिरहेको छ। असमको 4 जिल्लामा हालैमा बाण क्षतिग्रस्त द्रुत समीक्षा र वैज्ञानिक जरिप निश्चित गर्नको निम्ति राज्य सरकारले विशेष व्यवस्था ग्रहण गरेको छ। जोरहाट सिनेमाको सम्मेलन केन्द्रमा हिजो मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले उपस्थित भई शिवसागर, सराईदेऊ, जोरहाट र गोलाघाट जिल्लामा भएको क्षयक्षतिको द्रुत मूल्यायनको निम्ति प्रस्तुत गरेको मोबाइल एप्लिकेसन व्यवहार प्रशिक्षण कार्यसूची अनुष्ठित भएको छ। यो व्यवस्थाले बाण पीडित जनसाधारणलाई सहाय प्रदान र पुनः संस्थापन प्रक्रियाको चाँडै र श्रृङ्खलाबद्ध गर्नमा विशेष रूपमा सहाय गर्नेछ भन्दै आशा गरिएको छ। कार्यक्रमपछि साङ्वादिक अघि मुख्यमन्त्री शर्माले भन्नुभएको छ कि भोलि यो बाणमा क्षयक्षतिको जरिप हुनेछ र जरिपको अंशमा लिएका विषयहरूको निम्ति आजदेखि जिल्ला पर्यायमा प्रशिक्षण अनुष्ठित भएको छ। असम सरकारको खाद्य र राजस्व वितरण ग्राहक परिक्रमा समवाय तथा अरू अरू दफ्तरका मन्त्री कौशिक राईले आज बिहान डिब्रुगढ जिल्लाको धान क्रय केन्द्र र सुलभ मूल्यको पसल र गाउँ पञ्चायत समवाय समिति परिदर्शन गर्नुभयो। त्यहाँपछि श्री राईले गृह निर्माण र नगर परिक्रमा विभागको अधीनमा डिब्रुगढ पौर निगम एलेका निर्मीयमान तथा

निर्माण सम्पूर्ण भएको विभिन्न प्रकल्प पनि प्रदर्शन गर्नुभएको छ। दिउँसोको भागमा श्री रायले डिब्रुगढ जिल्लाको बिजेपी कार्यालय प्रदर्शन गर्नको साथसाथै बेलुकी गृह निर्माण र नगर परिक्रमा विभाग, खाद्य राजस्व वितरण, ग्राहक परिक्रमा विभाग र समन्वय विभागको एउटा छलफल बैठकमा भाग लिनुहुनेछ र डिब्रुगढ जिल्लाको आयुक्त कार्यालयमा यो बैठक अनुष्ठित भएको छ। यसको पूर्वमा श्री रायले डिब्रुगढ जिल्लाको नाहरकटियामा उपस्थित भए विभागीय विभिन्न दिशाको सन्दर्भमा छलफल गर्नुभएको छ। स्वाधीनता दिवसको प्राक्षणमा हिजो राज्यको सरकारको आरक्षी प्रशासक व्यापक अदली बदली भएको छ। गृह विभागले जारी गरेको निर्देशनअनुसार असम आरक्षीको केहीवटा शीर्ष पर्यायका विषयहरूलाई नयाँ दायित्व अर्पण गरिएको छ। यसअनुसार विशेष शाखामा उप आरक्षी परिदर्शक रत्ना सिंहलाई पदोन्नति र विशेष शाखाको आरक्षी महापरिदर्शकको रूपमा नियुक्ति दिएको छ। विशेष शाखाको पूर्वमा आरक्षी र महापरिदर्शक कनकन ज्योति शैक्यालाई जोरहाटको पूर्व मण्डल आरक्षी महापरिदर्शकको रूपमा बदली गरेको छ। बयाँगाउँको पश्चिम मण्डलको विजयगिरी कुम्लीघाटको बिटिएडीको आरक्षी परिदर्शकमा दायित्व अर्पण गरिएको छ। तेजपुर उत्तर मण्डलको आरक्षी महापरिदर्शक प्रशान्त सागर साङमाईलाई असमको अग्नि र जरुरीकालीन सेवाको आरक्षी महापरिदर्शकको रूपमा बदली गरिएको छ। माजुली जिल्लाको नामनी माजुली महरीसुक गाउँको हस्ततात शिल्पी रीति दलेले राष्ट्रिय हस्ततात पुरस्कार 2025 प्राप्त गरेका छन्। हिजो द्वादशौँ हस्ततात दिवस उपलक्ष्यमा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा शिल्पीलाई यो सम्मान प्रदान गरिएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले हिजो राष्ट्रपति भवनको सांस्कृतिक केन्द्र दिव्याङ्ग रीति दलेलाई एउटा बटा प्रदान गर्नुभयो। उल्लेखयोग्य छ कि सिपिनीको रीति दलले आफ्नो हातले बुनेको सिल्क गेयर र विभिन्न परम्परागत पहिरनको निम्ति पुरस्कार प्राप्त गर्नुभएको छ। कलाकारज्यूलाई यो पुरस्कार माजुलीको बयन शिल्पहरूको बीच आनन्दको समाचार लिएर आएको छ र राज्यको अरू तिनजना हस्ततात कलाकारलाई पनि हिजो पुरस्कार दिएको छ। गुवाहाटीको असम क्रिकेट एसोसिएसन स्टेडियममा अनुष्ठित एपिएलमा हिजो बराक लेजेन्ड्स सराइदेऊ सनराइजर्सलाई 6 विकेटले परास्त गर्दछन् र बराकले 125 रनको विजयको लक्ष्यले खेल आरम्भ गर्दै 18 ओभर 4 बलमा 2 विकेट गुमाई निर्धारित लक्ष्यमा उपनीत भएका छन्। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबुब शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौं। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेरो मेपको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जमा। श्रोताबिन, समय अहिले स्टुडियोको घर अनुसार 3:21 भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, आज शनिबार र हजुर समक्ष प्रस्तुत छ साहित्यिक कार्यक्रम, र आज साहित्यिक कार्यक्रम अन्तर्गत प्रस्तुत छ लघुकथा र स्वरचित केही कविता पाठहरू। पहिलो सुन्नुहोस् स्वरचित लघुकथा प्रेम काफ्लेद्वारा, र पाठ गर्दैछु म गङ्गा छेत्री। लघुकथाको शीर्षक रहेको छ छुटेको रेल। बिहानको समय थियो, आकाशमा बादल लागेको थियो र स्टेसनको प्लेटफर्ममा मानिसहरूको भिड थियो। केही आफ्नो गन्तव्यतिर जाँदै थिए, केही कसैलाई विदाई गर्दै थिए। त्यही भिडको एउटा कुनामा एउटा वृद्ध मानिस चुपचाप बसिरहेका थिए र हातमा पुरानो झोला थियो र आँखामा अनौठो प्रतीक्षा। उनको नाम थियो हरिप्रसाद। उमेरले 60 नागिसकेको थियो, तर आज उनको अनुहारमा उमेरभन्दा धेरै थकान देखिन्थ्यो। उनी बारम्बार आफ्नो घडी हेर्थे, अझै 10 मिनट बाँकी छ, ऊ आउँछ होला। उनले आफैसँग भने। उनकी छोरी सरिता धेरै वर्षपछि गाउँ फर्किँदै थिए। सरिता सानै हुँदा उनकी आमा मृत्यु भएको थियो र त्यसपछि हरिप्रसादले नै छोरीलाई हुर्काएका थिए। दिनभरि खेतमा काम गर्ने, साँझ घर फर्केर छोरीका लागि खाना बनाउने र उनको जीवनको एउटा उद्देश्य थियो र छोरीलाई राम्रो मान्छे बनाउनु। सरिता पनि बाबालाई

धेरै माया गर्थी। सानो हुँदा ऊ प्राय बाबाको काखमा चढेर भन्थी, बाबा म ठुलो भएपछि तपाईँलाई कहिले एक्लै छोड्दिन है। हरिप्रसाद हाँस्दै भन्थे, हुन्छ छोरी, तर पहिले ठुलो त हौ। समय बित्दै गयो। सरिता पढाइमा राम्रो थिए, सहरमा गएर पढ्ने अवसर पाइन्। बाबाले आफ्नो सानो खेतको केही भाग बेचेर उनको पढाइमा खर्च जुटाए। छोरी सहर जाने दिन हरिप्रसादले एउटा सानो झोला दिए र भनेका थिए, छोरी पैसा धेरै दिन सकिनँ, तर यो झोलामा तिम्रो आमाको पुरानो फोटो राखेको छु। कहिले आफू एक्लो महसुस हुँदा हेर्नु। सरिताले बाबालाई अँगालो हाल्दै भनेकी थिए, बाबा म छिट्टै फर्केर आउँछु, र तर त्यो छिट्टै धेरै वर्षमा बद्लियो। सहरमा पुगेपछि सरिताले पढाइ गरिन्, जागिर पाइन् अनि आफ्नो संसारमा मनाउन थालिन्। बाबासँग फोनमा कुरा भने भइरहन्थ्यो, बाबा तपाईँ औषधि खानुभयो? खायो छोरी, खाना समयमा खानु है। हुन्छ, हरिप्रसादले हरेक फोन पछि मुस्कुराउँथे, तर फोन राखिसकेपछि घरको सुनसान भित्तातिर हेर्थे। छोरीको आवाज त फोनमा आउँथ्यो, तर घरमा उनको पाइला सुनिने थिएन। एक दिन सरिताले फोन गरिन्, बाबा म अर्को हप्ता आउँदैछु। हरिप्रसादको अनुहार उज्यालो भयो, साँच्चै हो बाबा, यसपटक धेरै दिन बस्छु। त्यस रात हरिप्रसादले धेरै वर्षपछि खुसी भएका भएर खाना बनाए, घर सफा गरे, छोरीलाई मनपर्ने अचार बनाए। पुरानो बाकस खोलेर सरिताका बाल्यकालको फोटो निकालेर हेरे, मेरी छोरी कति ठुली भइसकी छे। उनको आँखाबाट आँसु झर्यो। अन्तत त्यो दिन आयो। हरिप्रसाद बिहानै स्टेसन पुगे। ट्रेन आउने समयभन्दा 2 घन्टा अगाडि नै उनी प्लेटफर्ममा बसेर रेल आउने बाटो हेर्न थाले। 1 घन्टा बित्यो, 2 घन्टा बित्यो। सरिता कहाँ छे, ट्रेनमा आएन। केही क्षण मौनता, त्यसपछि आवाज आयो, काका सरिता आज आउन सकिन। किन? हिजो राति उसको दुर्घटना भयो। हरिप्रसादको हातबाट मोबाइल खस्यो, उनले केही बोल्न सकेनन्। आँखा अगाडि अध्यारो भयो। केही क्षणपछि उनले बिस्तारै सोधे, मेरी छोरी ठिक त छे? उताबाट आएको जवाबले उनको संसार नै भत्काइदियो। काका, सरिता अब हामी बीच छिनन्। हरिप्रसादले प्लेटफर्मको बेन्चमा बसे। वरिपरि मानिसहरू आफ्ना गन्तव्यतिर दौडिरहेका थिए, रेलहरू आइरहेका थिए, गइरहेका थिए, तर उनको संसार त्यही एउटा क्षणमा रोकिएको थियो। उनले काप्दै आफ्नो झोला खोले, त्यसबाट सरिताको बाल्यकालको पुरानो फोटो निकाले। फोटोमा सानी सरिता मुस्कुराइरहेका थिए। हरिप्रसादले फोटो छातीमा टाँसेर भने, छोरी तिमीले त भनेकी थियौ नि मलाई कहिले एक्लै छोड्दिन भनेर। उनको आवाज रुँदै रोकियो। घर फर्केपछि उनले छोरीका लागि तयार गरेका खाना टेबलमा राखे। अचारको बोतल खोल्दै भने, सरितालाई यो धेरै मन पर्थ्यो, तर घरमा जवाब दिने कही थिएनन्। त्यो रात उनले छोरीको कोठाको ढोका खोले र ओछ्यानमा अझै सरिताको पुरानो कम्बल थियो। भित्तामा उनको बाल्यकालको फोटो थियो। हरिप्रसादले फोटो हेरेर मुस्कुराउन खोजे, तर आँखाबाट आँसु बग्रियो। उनले बिस्तारै भने, छोरी तिमी फर्केर नआए पनि म हरेक दिन तिमी आउने बाटो हेर्नेछु। त्यसपछि धेरै वर्ष बित्यो। गाउँमा सबैले हरिप्रसादलाई बिर्सिए, तर उनी हरेक बिहान स्टेसन जान्थे, त्यही बेन्चमा बस्थे, रेल आउँदा यात्रीहरूलाई हेर्ने र कहिलेकाहीँ कसैको अनुहारमा सरिताको झल्को देख्ने र मुस्कुराउँदै भन्थे, सायद मेरी छोरी पनि यस्तै देखिन्थे। एक दिन गाउँको एउटा बच्चाले उनलाई सोध्यो, हजुरबा तपाईँ हरेक दिन स्टेसन किन आउनुहुन्छ? हरिप्रसादले केही बेर चुप लागे, त्यसपछि मुस्कुराउँदै भने, मेरो छोरी एक दिन रेल चढेर आएकी थिए, फेरि फर्केर आउन बिर्सी छे। बच्चाले केही बुझेन, तर हरिप्रसादको आँखाले सबै कुरा भनिरहेको थियो। कहिलेकाहीँ जीवनमा केही मानिसहरू हामीबाट टाढा जान्छन्, तर उनीहरूका सम्झनाहरू कहिले टाढा जाँदैनन्।
हामी

0: उनीहरूलाई सम्झेर सोच्छौँ, उनीहरूलाई सम्झेर रुन्छौँ र अन्तत उनीहरूलाई आफ्नो मुटुभित्र राखेर बाँच्न सिक्छौँ। हरिप्रसादको प्रतीक्षा आज पनि जारी छ। हरेक रेल आउँदा उनको आँखा ढोकातिर जान्छ। सायद उनलाई थाहा छ सरिता अब कहिले फर्केर आउने छैन। तर बाबाको मनलाई कसले सम्झन सक्छ र? उसका लागि छोरी अझै पनि त्यही सानी बच्ची हो। उसले एक दिन बाबाको काँधमा टाउको राखेर रा भनेकी थिए, बाबा म तपाईँलाई कहिले एक्लै छोड्दिनँ है। र त्यो एउटा वाक्य आज पनि हरिप्रसादको जीवनको सबैभन्दा ठूलो सम्झना बनेर बाँचेको छ। श्रोताहरूले अत्यन्त सुन्दै थियो प्रेम काफ्लेद्वारा स्वरचित लघुकथा। र श्रोताबिन कार्यक्रमको अर्को कोसेली सुनौ स्वरचित केही कविता पाठहरू, नव सपकाटाद्वारा स्वरचित केही कविताहरू।
1: नमस्कार, मेरो पहिलो कविता हाम्रो बाढ प्रकोपमाथि छ। कविताको शीर्षक हो हाम्रो कविता। मलाई एउटा हलो देऊ, एउटा कविता लेख्छु। देऊ छिनो र मार्तोल एकजोर, म कविता कुद्छु। ऊ त्यो बग्दै गरेको केराका थामको भेल समाति राखलौ एकछिन, म कविता रच्छु हाम्रो बाढ संस्कृतिको। तिमी बाँसुरी बजाऊ, म कविता रच्छु। तिमी नाचिदेऊ लौ एक फन्को त्यस बग्दै गरेको भेलमाथि, म एउटा कविता लेख्छु हाम्रो बाढ मनोरञ्जनको। मेरो दोस्रो कविता युक्लिप्टस आउने पिँढीलाई आशीर्वाद। रमेर बाँच्ने इच्छाले जमेर आएकाहरू, गढेर हेर्ने इच्छाले त्रिनेत्र जड्नेहरू, रहस्य बुझ्ने इच्छाले मस्तिष्क किन्नेहरू, चालै नपाई नाङ्गिए युक्लिप्टसका रुखहरू जस्तो, चालै नपाई नाङ्गिए युक्लिप्टसका रुखहरू जस्तो, नाङ्गिँदैछन् त्यसरी नै युक्लिप्टसका हाँगाहरू जस्तो, यो कस्तो पर्छ र नाङ्गिन युक्लिप्टसका हाँगाहरू झैँ, यसका छायामा हुर्केका यौवनहरू, पर्छ र नाङ्गिन युक्लिप्टसका हाँगाहरू झैँ, यसका छायामा हुर्केका यौवनहरू, छैन र यसमा अर्को गुण सदा हरियो रहने यसका पातहरू, भन्न मन लाग्छ यसैले युक्लिप्टसका छायामुनि मौलाएका यौवनहरू, युक्लिप्टसका छायामुनि मौलाएका यौवनहरू, नचढुन् यसका हाँगा हाँगामा, बरु झ्याङ्गिउन् यसका सदा हरित पात पातमा। मेरो तेस्रो कविता शीर्षक छ मन पर्छ। लाली गुराँस र चाँप मलाई असाध्य मनपर्छ। लाली गुराँस र चाँप मलाई असाध्य मनपर्छ, मेरी चेलीलाई पर्दैन, उनलाई त कारखानामा बनिएको प्लास्टिकको फुल मनपर्छ। कान्ता पाँडे नेपाली इतिहासको बेजोड नारी व्यक्तित्व मलाई खुबै मनपर्छ, मेरी चेलीलाई पर्दैन, उनलाई त फिल्मस्थानका ग्लेमर चरित्रले लोभ्याउँछ। नेपाली दुनियाँका थुप्रै थुप्रै खोला नाला आपसमा मिलाएर एउटा छुट्टै नदी सिर्जने मलाई धेरै रहर छ। नेपाली दुनियाँका थुप्रै थुप्रै खोला नाला आपसमा मिलाएर एउटा छुट्टै नदी सिर्जने मलाई धेरै रहर छ। टिस्टालाई पुष्ट बनाएर एउटा विशाल नदी बगाउने औधि धोको छ। तर मेरी दिदी र बहिनीलाई त्यो मन पर्दैन, उनलाई त आँखा चिम्लेर ब्रह्मपुत्र र गङ्गामा हाम फाल्न मनपर्छ, सिन्धु र कावेरीमा मिसिन मनपर्छ। मेरो चौथो कविताको शीर्षक छ जिन्दगी। भन्नै सकिन्न को कहिले कससित कुन बिन्दुमा भेटिन्छ, सोच्नै भ्याइन्न को कहिले कहाँनिर कसदेखि छुटिन्छ। भन्नै सकिन्न को कहिले कससित कुन बिन्दुमा भेटिन्छ, सोच्नै भ्याइन्न को कहिले कहाँनिर कसदेखि छुटिन्छ। जिन्दगीको यात्रा यो कहिले कहाँ कतातिर मोडिन्छ, यात्रा यस जिन्दगीको कहिले कसरी कहाँ टुङ्गिन्छ। भन्नै सकिन्न को कहिले कससित कुन बिन्दुमा भेटिन्छ। कसैलाई रहर होला जिन्दगी वक्र शैलीमा जिउने, कसैलाई रहर होला जिन्दगी वक्र शैलीमा जिउने, होला सोझो सरल रेखामा बाँचिदिने मन धेरैको। वृत्ताकारमा गोलिएको जिन्दगी कसैको आफैभित्र गुडुलिन्छ, घटना प्रवाहमा कतै कोही भने अन्तरिक्षमा हुर्रिन्छ। भन्नै सकिन्न को कहिले कससित कुन बिन्दुमा भेटिन्छ, सुन्दरताको महारिपु पनि हुन सक्छ जिन्दगी कतिको, सुन्दरताको महारिपु महिषासुर पनि बन्न सक्छ।

0: जिन्दगी कतिको राम्रो रहर लाग्दो बगैँचा पनि बन्न सक्छ जिन्दगी कसैको न्याउली रुने उराठे डाँडो पनि बन्न सक्छ जिन्दगी कतिको कोइलीको मधुर सङ्गीत पनि बन्न सक्छ जिन्दगी कसैको यसैले बाँचौँ हामी आफ्नै शैलीमा नवरसले भरिएको विचित्र स्वाद जिन्दगी सप्तरङ्गे इन्द्रिणीले सिँगारेको सुन्दर जिन्दगी पाँच तत्त्वले कुँदिएको यथार्थ जिन्दगी तीन शक्तिको वरद सशक्त जिन्दगी एक सत्यको साँचो दिव्य जिन्दगी बाँचौँ यस सुन्दर विश्वमा एक सुन्दर जिन्दगी। अब म केही मुक्तकहरू यहाँ पाठ गर्नेछु। म मेरो कोठाको बन्द ढोकामा को त्यो म आई सङ्केत गर्छ घरिघरि मेरो कोठाको बन्द ढोकामा को त्यो म आई सङ्केत गर्छ घरिघरि म त यहीँ छु बसेको तिम्रो प्रतीक्षामा आसन सजाई म त यहीँ छु बसेको तिम्रो प्रतीक्षामा आसन सजाई। गुरु एउटा ठुलो विश्वासको अडेस हो गुरु एउटा ठुलो विश्वासको अडेस हो मानसिकताको स्थापत्यमा कतै त्यसमा आघत पर्दा जिन्दगीले बाटो बिराउँछ कतै त्यसमा आघत पर्दा जिन्दगीले बाटो बिराउँछ। प्रतिबिम्ब दुःख र दर्दको बफ्याइलो बाफले गहमा आँसु भरिन्छ दुःख र दर्दको बफाइलो बाफले गहमा आँसु भरिन्छ सुख र आनन्दको रमाइलो आभासले मुखमा मुस्कान छरिन्छ। आशा आशा प्रत्येक साँझ सङ्घारमा बसी पर्खिन्छे प्रत्येक साँझ सङ्घारमा बसी पर्खिन्छे गुदगुदे सम्झनाको कोसेली बोकेर हरेक रात सुकुलमा बसी तडपिन्छे टुटेका सपनाको धङधङी पिएर हरेक रात सुकुलमा बसी तडपिन्छे टुटेका सपनाको धङधङी पिएर पिर चसक्क चस्कन्छ सियोको टुप्पो होइन वनको काँडा रहेछ चसक्क चस्कन्छ सियोको टुप्पो होइन वनको काँडा रहेछ चरक्क चर्कन्छ माटाको भुड्को होइन छातीको देब्रे पाखा रहेछ चरक्क चर्कन्छ माटाको भुड्को होइन छातीको देब्रे पाखा रहेछ। दुःख र पाप्रा युक्लिप्टसको रुख जस्तो छ यो जिन्दगी युक्लिप्टसको रुख जस्तो छ यो जिन्दगी दुःखै दुःखका पाप्राले परिवेष्टित छ पुराना पाप्रा उक्काम्दै जान्छ यो जिन्दगी नयाँ पाप्रा तुरुन्त भरिँदै जान्छ न पाप्रा सकिन्छ न दुःख न जिन्दगी हार्छ न रुख झन् पाप्रा रुखको महत्त्व भन्दछ औ दुःख जीवनको अस्तित्व भन्दछ। मोहभङ्ग जब आयौ तिमी मेरो छेउमा मन लागेको थियो बसेर यसो केही रसिला कुरा गरौँ तर छेकिदियो बाटो आएर नैतिकताले मेरो तर छेकिदियो बाटो आएर नैतिकताले मेरो एक मझधारमा नदीको जब बक्छ जीवन हुन्छ त्यो यता न उताको बक्छ लक्ष्य बिना नदीको तेज धारमा राम रहिम इसु कसैको भएन अनमोल जीवन हेर बेमोल भयो। दोस्रो हाम्रो आकाशभरि बारुद मेगा छन्न छ हाम्रो आकाशभरि बारुद मेगा छन्न छ कुनै बेला पनि अग्निवर्षा हुनसक्छ विस्फोटको चट्याङ कुनै घरी पर्न सक्छ सभ्यताको प्रदूषणको प्रतिफल हो अग्निवर्षा जनविरोधी राजनीतिको चट्याङ हो विस्फोरणको। तेस्रो रहरै रहरमा गयो उसको बहर रहरै रहरमा गयो उसको बहर करै करमा भयो जीवनको ठहर जिन्दगी यति सस्तो कसरी भयो दाउपेशमा उमेर तमाम भयो कसरी जीवन हेर बेकाम भयो।
1: श्रोताहरूले दिन्द्र सुनुहुँदैछ साहित्य कार्यक्रम र साहित्य कार्यक्रम पछि अब सिकार्नुहोस् केही गीतका कोसेली र गीतका कोसेली शून्य प्रस्तुत छ। आज हामी इतिहासको एउटा अत्यन्त महत्त्वपूर्ण दिनको स्मरण गर्दछौँ आज भारत छोडो आन्दोलन दिवस हो। प्रत्येक वर्ष 8 अगस्तका दिन भारतको स्वतन्त्रता सङ्घर्षमा महत्त्वपूर्ण भूमिका खेलेका सन् 1942 भारत छोडो आन्दोलनलाई सम्झिँदै गरिन्छ। सन् 1942 समयमा भारतका लागि निकै कठिन थियो र भारतको ब्रिटिस शासन थियो र भारतीय जनता लामो समयदेखि नै स्वतन्त्रताको प्रतीक्षामा थिए। देशका विभिन्न भागमा स्वतन्त्रताको भावना बलियो हुँदै गइरहेको थियो। यही क्रममा भारत राष्ट्रिय कङ्ग्रेसले ब्रिटिस शासनको अन्तका लागि निर्णायक आन्दोलन गर्न निर्णय गरेका थिए। 8 अगस्त 1942 मुम्बईमा भएको अखिल भारत कङ्ग्रेस समितिको बैठकले भारत छोडो आन्दोलनको प्रस्ताव पारित गरेको थियो। यस आन्दोलनमा नेतृत्वमा प्रधान गर्नुभएको

राष्ट्रपिता महात्मा गान्धीले र गान्धीजीले जनतालाई एउटा शक्तिशाली सन्देश दिनुभयो, करो या मरो, अर्थात् डु अर डाई। यस आन्दोलनले देशभरका लाखौँ मानिसका नयाँ उत्साह र साहस पैदा गर्यो। आन्दोलन सुरु भएपछि ब्रिटिस सरकारले महात्मा गान्धीसित धेरै प्रमुख नेताहरूलाई गिरफ्तार गरियो र तर नेताहरूले प्रकाउ पार्दैमा आन्दोलन रोकिएन। विद्यार्थी, किसान, मजदुर, महिला तथा सामान्य नागरिकहरू पनि स्वतन्त्रताको अभियानमा सहभागी भए। भारतका विभिन्न स्थानमा प्रदर्शन सभा र जुलुसहरू भए। ब्रिटिस शासन विरुद्ध जनआवाज अझै बलियो हुँदै गयो। यस आन्दोलनले भारतीय जनतामा एउटा महत्त्वपूर्ण भावना स्थापित गर्यो, अब विदेशी शासन स्वीकार्य छैन र भारत स्वतन्त्र हुनैपर्छ। भारत छोडो आन्दोलनले तत्कालै स्वतन्त्रताको प्राप्त गराउन नसके पनि यसले ब्रिटिस शासनलाई भारतमा लामो समयमा शासन गरिरहन कठिन बनाउने वातावरण तयार भयो। अन्तत केही वर्षपछि 15 अगस्त 1947 भारत स्वतन्त्र भयो। भारत छोडो आन्दोलन केवल एउटा ऐतिहासिक घटना मात्रै होइन, यो एकता, साहस र त्याग र स्वतन्त्रताको चाहनाप्रति हो। आज हामी स्वतन्त्र वातावरणमा आफ्नो विचार र व्यक्त गर्न सक्छौँ, आफ्नो भाषा र संस्कृति जोगाउन सक्छौँ र आफ्नो भविष्य निर्माण गर्न सक्छौँ। यस्तो स्वतन्त्रको पछाडि हजारौँ ज्ञात अज्ञात व्यक्तिहरूको सङ्घर्ष, त्याग र बलिदान जोडिएको छ। त्यसले भारत छोडो आन्दोलन दिवस मनाउनु भनेको केवल ऐतिहासिक सम्झनु मात्र होइन, इतिहासबाट देशप्रेम, एकता, जिम्मेवारी र सामाजिक सद्भावको पाठ सिक्नु पनि हो। आउनुहोस्, आजको दिन हामी सबैले स्वतन्त्रता सङ्घर्षका वीरहरूलाई सम्मान गरौँ र आफ्नो देश, समाज र राष्ट्रको प्रगति, शान्ति र एकताका लागि सकारात्मक योगदान गर्ने सङ्कल्प गरौँ। यही सन्देशका साथ आजको विशेष यो वार्ता समाप्त गर्दछु। श्रोताबिन, आउनुहोस् त कार्यक्रमको अन्तिम कोसेली सुनौँ। यो गीत गाउनुभएको छ रामकृष्ण ढकालले।

श्रोताबिन, रामकृष्ण गायकले गाएको यस गीतको साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम यहीँ टुङ्गिन्छ र भोलि फेरि अपरान्नको 3:15 सम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।